0: میں ہوتا ہے, آپ کچھ پروجیکٹ پہ ہو, آج شام کو سبمٹ کرنا ہے, یو نو ڈیڈ لائن از دیئر اینڈ یو ہیو ٹو سی دا انوائرمنٹ آف دی آفس, اٹ از لائک chaos, everyone is shouting at each other and جلدی کرو کیوں نہیں ہو رہا, ایسے
1: بلیمنگ,
0: ایسے واتاورن میں وہ پروجیکٹ ختم ہونا تو ایک بہت بڑا چیلنج ہے ہی ہے, کیونکہ دا ہول انرجی فلو از ویری نیگیٹو. لیکن اگر ہو تو جائے گا پورا, لیکن ایکسپیرئنس کیا رہا سارا دن کا یا وہ ایک مہینے کا جب آپ وہ پروجیکٹ پہ کام کر رہے تھے, اسپیشلی ایونٹس آرگنائز ہم کرتے ہیں, اب رول ہی ہے ایونٹ آرگنائز کرنا. ایونٹ کڈ بی ایز اسمال ایز کہ آپ کے گھر پہ آج ایک ڈنر ہے, آپ کے گھر پہ آج ایک برتھ ڈے پارٹی ہے, دیٹس آلسو این ایونٹ. اور اس ایونٹ میں آپ دیکھو پورا پریوار کیسے کیوٹک سا ہو جاتا ہے,
1: اور اس کے بعد جیسے سارے مہمان جاتے ہیں آپ ایسے تھک جاتے ہیں, بیکاز اٹ از لائک اتنا ٹائرنگ پورا ایکسپیرئنس ہو جاتا ہے.
0: ایسے جیسے یہ چھوٹی چھوٹی سچویشن ہیں, ان میں آپ ایک بار اسٹیپ آؤٹ کر کے دیکھو. مارننگ میں آپ دیکھو, جو آپ گھر پہ, ہم نے لاسٹ ٹائم بھی بات کی کہ مارننگ کا سین کیسا ہوتا ہے گھر پہ, اب اس مارننگ کے سین میں سپوز آج ہمارے گھر جو بہن آتی ہے صفائی کرنے کے لیے, برتن مانجنے کے لیے, وہ آج نہیں آئی, تو پورا سین کیسا ہو جاتا ہے. اٹ از ایوری ون از لائک, اب ایک ہے کہ آپ شور مچاتے رہو ایک دوسرے پہ چل, اور ایک ہے آپ ایک منٹ اسٹاپ کرو کہ یو نو واٹ ایم آئی ڈوئنگ. گھر صاف ہوتا جا رہا ہے اور اندر کلیننگ دا برتن, وی کلیننگ دا ہاؤس, اینڈ اندر کیوں نہیں آئے, ایسے نہیں ہے ویسے. اٹس اے سچویشن ناٹ ان مائی کنٹرول, مائی ریسپانس. تو اگر اس سمے ہم 10 سیکنڈ بھی اپنے آپ کو اسٹاپ کر کے کہیں واٹ ایم آئی ڈوئنگ, اینڈ یو ول امیڈیٹلی جسٹ سلو ڈاؤن, جسٹ ہیو ٹو کم آؤٹ آف اٹ ون منٹ لائک دیٹ. تو ون واز ڈیٹیچڈ آبزرویشن, دی ادر واز فلٹرنگ انفارمیشن, کہ ہم بہت زیادہ انفارمیشن آج جو اپنے اندر بھر رہے ہیں تو وہ کہیں نہ کہیں بھی ہماری انرجی کو ڈپلیٹ کرتی ہے. تو لیٹس بی کیئرفل, جہاں تک انفارمیشن میڈیا سے بھی ہے, جہاں تک انفارمیشن چاروں طرف کی, کس کے گھر میں کیا ہو رہا ہے, کس کے جیون میں کیا ہو رہا ہے, بہت زیادہ بھرتے جا رہے ہیں. اور اس سے کیا ہوتا ہے, جہاں بہت زیادہ کلٹر ہو جاتا ہے نا یہاں پہ, تو کریٹیوٹی ختم ہو جاتی ہے. میں بہت زیادہ آلریڈی کنزیوم کرنے لگتی ہوں باہر سے, تو اٹس لائک اے پیس آف پیپر جو آلریڈی اتنا بھر گیا ہے, اتنا بھر گیا,
1: کارنر نہیں ہے جس پہ لکھے
0: ہیں. تو اس میں پھر میرا ریسپانس پھر آٹومیٹڈ ہونے لگتا ہے, کیونکہ میرا ریسپانس انفارمیشن پہ بیسڈ ہے, اور پھر انفارمیشن بھی کون سی کوالٹی کی ہم بھر رہے ہیں. تو جہاں انفارمیشن ہی زیادہ درد والی بھریں گے تو ریسپانس پھر زیادہ درد والا ہو جائے گا. تو اس لیے ہم نے دیکھا کہ انفارمیشن بھریں تو بھلے ہم سن پڑ تو رہے ہیں آس پاس کیا ہو رہا ہے, لیکن صبح صبح پرماتما کے مہاواکیہ لیں. تو ایٹ لیسٹ فرسٹ لیئر آف انفارمیشن پازیٹو. اور تیسرا ہم نے دیکھا کہ جب بھی ہم یہ جرنی پر ہیں کہ یس درد میری کریشن ہے, آئی ایم ناٹ گوئنگ ٹو ڈو اٹ, لیٹ می ورک آن مائی سیلف, پھر بھی کبھی کبھی تھوڑا تھوڑا اوپر نیچے ہو جاتا ہے, لیکن جب کبھی ایسی تھوڑی سی بھی ہار کھا لیں, ریئیکٹ کر جائیں, at least then stop and let's work on ourselves. نہیں تو اگر ایک بار, دو بار, چار بار ایسے ہار کھاتے گئے تو لگیں گے نہیں میرے ہاتھ میں کچھ نہیں ہے, میرا پرانا بلیف سسٹم ہی رائٹ تھا کہ یہ سب کچھ تو باہر سے ہی آتا. لیکن اگر سپوز میں نے ایک بار ریئیکٹ کیا, غصہ کیا, now let me sit back and you know recover. جیسے کہ ایک illness تو آ گئی, لیکن illness کا اب علاج کر لیں, اس سے ریکور ہو جائے, کیونکہ ہم اس سے ریکور نہیں ہوتے تو ایک کے بعد ایک بیماری
1: ہمیں اس کے ساتھ جڑتی جاتی ہیں.
0: تو اس لیے کہا جاتا ہے کہ ایک بار اگر بیماری آپ کو کوئی ہو جاتی ہے تو آپ کا اپنا علاج آپ کو پوری طرح سے کرنا چاہیے نا. شاریرک بیماری بھی ہوتی ہے, کہتے ہیں ریسٹ کر لو, اچھی طرح سے ریسٹ کر لو تاکہ آپ اس بیماری سے ریکور ہو جاؤ. اگر آپ بنا ریکور ہوئے ہی ایکٹیویٹی میں آ گئے تو وہ بیماری ہو سکتا ہے آپ کو پھر سے
1: دوبارہ
0: آ جائے. تو اسی طرح ایک بار غصہ کیا, اس میں سے ریکور نہیں کیا, تو 10 منٹ بعد پھر کچھ اور ہو جائے گا, پھر کچھ اور ہو جائے گا, اور پھر ایٹ دی اینڈ آف دا ڈے کہیں گے اینگر از نیچرل.
1: اور انفیکٹ نہیں, ایک بار جب اینگر کر جب ہو جاتا ہے نا, جب اپنے آپ کو ریسٹرین کیا اس کے باوجود بھی ہو گیا, اس کے اوپر ہم نے کام نہیں کیا اسی وقت, تو اس کے ریپرکشنز, کیونکہ ہماری انرجی تو آلریڈی اس لیول پہ پہنچ چکی ہوتی ہے, اور اس کے بعد یہ دیکھا جیسے شیوانی کہ ہم اپنے آپ کو جسٹیفائی کرنے لگتے ہیں,
0: بیکاز بی سو کہ فیلنگ کیا ہوتی ہے, پھر میری غلطی تو تھی نہیں, پھر جسٹیفائی مطلب آپ کی غلطی تھی, دین اگین دیٹ یو نو, کیونکہ وہ اولڈ بلیف سسٹم اتنا ڈیپ روٹڈ ہے کہ اگر ایک وہ تھاٹ آ گئی کہ میری غلطی نہیں تھی, دوسری تھاٹ آئے گی آپ کی غلطی تھی, تیسری تھاٹ آئے گی پھر چینج کس کو ہونا چاہیے, آپ کو, یو سی نا, اگین وی فال بیک انٹو دیٹ اولڈ اولڈ اولڈ تھنکنگ پیٹرن. اس لیے بہت امپورٹنٹ ہوتا ہے کہ اگر ریئیکٹ کر بھی دیا, کسی بھی فارم کا ریئیکشن باہر یا اندر, just take out 2 minutes and sit back with yourself. Agar aap bahut busy hain, aap bahut busy hain, phir bhi aapka koi family member ya aapke koi friends, agar unka mood kharab ho gaya, you know, they are upset. And you see them like that, ke they are upset, they are in pain. To aap kya karte ho?
1: हम सब कुछ छोड़ देते हैं, हम उनके साथ बातें करने लगते हैं.
0: Now see, isn't that natural response है कि हम सब कुछ छोड़ देते हैं, 2-3 मिनट भी हम टाइम निकालकर उनसे बात करेंगे या फोन पे बात करेंगे. क्या बात करेंगे? हाउ आर यू? इट्स ओके, छोड़ दो ना, क्या फर्क पड़ता है, भूल जाओ, कोई बात नहीं. तो जबकि हम औरों के लिए ये टाइम निकाल सकते हैं क्योंकि वो दर्द में है एंड उनका दर्द मुझे मैटर करता है, तो मैं अपना काम छोड़ के आपके साथ बैठूंगी. तो मैं अपना काम छोड़ के अपने साथ क्यों नहीं बैठ सकती? अगर मैं दर्द में हूं, मैं दर्द में ही काम करते जाते हूं, करते जाते हूं, अपने साथ क्यों नहीं 2 मिनट निकाल कर बैठ सकते?
1: That's right, true actually.
0: So the minute we go into pain, let's stop. अपने आप से बात करें, फिर उस सिचुएशन को पर्सपेक्टिव में देखें और रिकवर करें विद द पॉजिटिव थॉट. व्हाटएवर हैपेंड, फाइन, आई एम अ पावरफुल सोल. अगेन, यू नो, वो एक नेगेटिव साइकिल शुरू हुआ है थॉट्स का, कोई बात नहीं, उसको स्टॉप करके, कट करके, पॉजिटिव थॉट क्रिएट करके एक पॉजिटिव साइकिल शुरू करना है. अगर मैंने अपने आप को नहीं स्टेबल किया तो फिर मैं हर सिचुएशन में फेल होती जाऊंगी सारा दिन. आप देखो, अगर एक बार आपका मूड खराब हो गया आज सुबह सुबह, अगर आपने उसको ठीक नहीं किया, फिर हर सिचुएशन में यही, अगर आपने 2 मिनट निकाल लिया अपने, दिस इज ऑल मेडिटेशन, दिस इज ऑल मेडिटेशन. नो मेडिटेशन, क्योंकि फर्स्ट चीज है अपने आप से रिश्ता, फिर परमात्मा से रिश्ता, अपनी हीलिंग, दैट इज मेडिटेशन. मेडिटेशन, यू नो, एवरी टाइम वी थिंक इट्स सपोज टू बी वेरी टेक्निकल, नो, मेडिटेशन इज जस्ट ब्यूटिफुल, टेकिंग आउट टाइम, अपने आप से बात की, परमात्मा से बात की, अपना ध्यान रखा, उससे शक्ति ली. और इसीलिए हम हमेशा कहते हैं कि वो 1 घंटे के बाद 1 मिनट, ताकि वो ऑटोमेटिक अगर हमारी रूटीन में फिक्स हो जाए कि हम हर 1 घंटे के बाद 1 मिनट निकालेंगे, तो कहीं ना कहीं अगर उस 1 घंटे के अंदर थोड़ा भी कुछ ऊपर नीचे प्लस माइनस हुआ था, तो उस 1 मिनट के अंदर.
1: बिल्कुल, जैसे आप ये कह रहे हो, हम हर 1 घंटे बाद, हर 2 घंटे बाद घर फोन करते हैं, बच्चा ठीक है कि नहीं. सो अगेन, यू नो, अपने हस्बैंड को फोन करते हैं कि उन्होंने खाना खाया कि नहीं, कि कितने सारे लोग ऐसे करते हैं. सो इट्स वेरी इंपॉर्टेंट कि हम अपने आप को बोलें, अपने आप के साथ करें कि मैं ठीक हूं कि नहीं.
0: इट्स ओनली दैट, वो 1 मिनट सिर्फ उसी के लिए है. और बजाय कि अब कई बार क्या होता है कि अगर हम वो 1 मिनट निकालते हैं तो कई बार हम एक सीरीज ऑफ नेगेटिव थॉट्स में फिर चले जाते हैं कि नहीं, मैं ठीक नहीं हूं, मुझे दर्द हो रहा है, क्यों दर्द हो रहा है, उसने ऐसा किया. नो, देन दैट्स अ वेस्ट ऑफ टाइम. हमें वो 1 मिनट इसलिए नहीं निकाला है कि हम वो परिस्थिति का चिंतन करने वाले हैं उसमें बैठकर, उनको ऐसा, उनको. सो इसलिए हम परिस्थिति का चिंतन न करके तुरंत वो 1 मिनट स्टार्ट ही करते हैं पॉजिटिव थॉट से, कि आई एम अ पावरफुल बींग, या आई एम अ पीसफुल बींग, आई एम अ लवफुल बींग. मैं उस परमात्मा का बच्चा हूं जो शांति का सागर है, तो मैं आत्मा कैसे होंगी? तो क्या है, पॉजिटिव क्रिएट करेंगे तो नेगेटिव अपने आप खत्म हो जाएगा.
1: इट जस्ट फिल्स यू द मोमेंट यू गिव दैट थॉट.
0: इसलिए 1 मिनट में हम ये नहीं कहेंगे कि आप 1 मिनट निकालकर हर टाइम उस सिचुएशन के बारे में सोचो जो उस 1 घंटे में
1: तो
0: गए
1: सोच
0: थे.
1: रहे
0: हाँ, वो तो हम वैसे भी सोच रहे थे. एग्जैक्टली, तो वो 1 मिनट इसलिए निकलता है ताकि उस 1 घंटे के अंदर जो ऑर्डिनरी वेस्ट, कभी थॉट्स, कभी नेगेटिव थॉट्स जो आ गई होंगी, तो ये 1 मिनट में हम कॉन्शियसली प्योर थॉट्स क्रिएट करते. तो जितना भी थोड़ा सा वो 1 घंटे के अंदर ऊपर नीचे हुआ होता है, वो खत्म हो जाता है. भले हम अपने सभी भाई बहनों को ये बार बार कह रहे हैं, बट आई स्टिल फील नॉट मेनी आर ट्राइंग. क्योंकि कई बार ऐसे होता है कि बात बहुत सिंपल लगती है कि 1 घंटे में 1 मिनट, ये कौन सी बड़ी बात है, बट ये 1 घंटे में 1 मिनट बहुत पावरफुल टूल है. अगर समवन जस्ट टेक्स इट अप एज एन एक्सपेरिमेंट और इसको 1 हफ्ते के लिए सिर्फ करे, 1 हफ्ते के लिए आप अपने मोबाइल पे अलार्म लगा दो जो हर 1 घंटे के बाद बजेगा ही बजेगा, और वो तो बजेगा लेकिन आप स्टॉप करेंगे. आप
1: वो स्टॉप तो करेंगे नहीं तो.
0: और आप पॉज करके वो क्रिएट करेंगे, लाइफ विल चेंज, दैट इज डेफिनेट.
1: वेरी ट्रू. और वो उसे 1 घंटे के बाद जो 1 मिनट है उसमें ये नहीं, दिस इज वेरी इंपॉर्टेंट, ये नहीं सोचना कि क्या हुआ था.
0: वो कई बार, क्योंकि दर्द इतनी डीप रूटेड है ना, और वो वैसे ही चल ही रहा था उस 1 घंटे में, तो कई बार वो 1 मिनट भी उस सिचुएशन के बारे में या उस व्यक्ति के चिंतन के बारे में ही एक, बिकॉज 1 मिनट इज वेरी शॉर्ट. और आप 1 घंटे के बाद हर टाइम बहुत ज्यादा टाइम नहीं निकाल सकते. आप ऑफिस में हैं, आप बार बार ये नहीं कर सकते आप 5 मिनट निकाल लो, 10 मिनट. सो इसलिए इट्स 1 मिनट. लेकिन अगर वो